0: ये जो खुदा के सिवा जो परस्तिश करते हैं तो औरतों ही की, और पुकारते हैं तो शैतान सरकश ही को।
1: وقال لأتخذن من عبادك نصيبا مفروضا
0: جس پر خدا نے لعنت کی ہے جو خدا سے کہنے لگا میں تیرے بندوں سے غیر خدا کی نظر دلوا کر مال کا ایک مقرر حصہ لے لیا کروں گا ولا

0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: सामईन, वक्फे के बाद एक बार फिर खुशामदीद।
2: आप सुन रहे हैं प्रोग्राम हयात तैयबा की पांचवीं नशिस्त। अपनी इस नशिस्त को मजीद आगे बढ़ाते हैं। महाज आराई के मुख्तलिफ अंदाज। जब कुरैश ने देखा कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को तबलीग दीन से रोकने की हिकमत कारगर नहीं हो रही, तो एक बार फिर इन्होंने गौर व खौज किया और आप सल्लल्लाहु अलैहि वसल्लम की दावत का कला कमा करने के लिए मुख्तलिफ तरीके इख्तियार किए, जिनका खुलासा ये है: हंसी, ठट्ठा, तहकीर, इस्तेहजा और तकजीब। इसका मकसद ये था कि मुसलमानों को बद दिल करके इनके हौसले तोड़ दिए जाएं। इसके लिए मुशरिकीन ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को नारवां तहमतों और बेहुदा गालियों का निशाना बनाया। चुनाचे वो कभी आप सल्लल्लाहु अलैहि वसल्लम को पागल कहते, जैसा कि इरशाद है, इन कफ्फार ने कहा, ऐ वो शख्स जिस पर कुरान नाजिल हुआ, तू यकीनन पागल है। और कभी आप सल्लल्लाहु अलैहि वसल्लम पर जादूगर और झूठा होने का इल्ज़ाम लगाते। चुनाचे इरशाद है, इन्हें हैरत है कि खुद इन्हीं में से एक डराने वाला आया और काफरीन कहते हैं कि ये जादूगर है, झूठा है। ये कुफार आप सल्लल्लाहु अलैहि वसल्लम के आगे पीछे पुरगज़ब, मुंतकमाना निगाहों और भड़कते हुए जज्बात के साथ चलते थे। इरशाद है, और जब कफ़ार इस कुरान को सुनते हैं तो आपको ऐसी निगाहों से देखते हैं कि गोया आपके कदम उखाड़ देंगे और कहते हैं कि ये यकीनन पागल है। और जब आप सल्लल्लाहु अलैहि वसल्लम किसी जगह तशरीफ़ फरमा होते और आपके इर्द गिर्द कमज़ोर और मज़लूम सहाबाए कराम मौजूद होते, तो इन्हें देखकर मुशरिकीन इस्तेहज़ा करते हुए कहते, अच्छा, यही हजरात हैं जिन पर अल्लाह ने हमारे दरमियान से एहसान फरमाया है। जवाबन अल्लाह का इरशाद है कि अल्लाह शुक्र गुजारों को सबसे ज्यादा नहीं जानता। आमतौर पर मुशरिकीन की कैफियत वही थी जिसका नक्शा ज़ेल की आयत में खींचा गया है। जो मुजरिम थे वो ईमान लाने वालों का मजाक उड़ाते थे, और जब इनके पास से गुजरते तो आंखें मारते थे, और जब अपने घरों को पलटते तो लुत्फंदोज होते हुए पलटते थे, और जब इन्हें देखते तो कहते कि यही गुमराह हैं, हालांकि वो इन पर निगरान बनाकर नहीं भेजे गए थे। महाज़राई की दूसरी सूरत। आपकी तालीमात को मस्क करना, शकूक व शुबहात पैदा करना, झूठा प्रोपेगेंडा करना, तालीमात से लेकर शख्सियत तक को वाहियात एतराज़ों का निशाना बनाना, और ये सब इस कसरत से करना कि अवाम को आप सल्लल्लाहु अलैहि वसल्लम की दावत व तबलीग पर गौर करने का मौका ही ना मिल सके। चुनाचे मुशरिकीन कुरान के मुतालिक कहते थे, ये पहलों के अफसाने हैं जिन्हें आप सल्लल्लाहु अलैहि वसल्लम ने लिखवा लिया है। अभी आप सल्लल्लाहु अलैहि वसल्लम पर सुबह शाम तिलावत किए जाते हैं। एक और जगह इरशाद है, ये महज झूठ है जिसे इसने घड़ लिया है और कुछ दूसरे लोगों ने इस पर इसकी आनत की है। मुशरिकीन ये भी कहते थे कि ये कुरान तो आपको एक इंसान सिखाता है। रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर इनका इतराज़ ये था, ये कैसा रसूल है कि खाना खाता है और बाजारों में चलता फिरता है। कुरान शरीफ के बहुत से मुकामात पर मुशरिकीन का रद्द। महाज़राई की तीसरी सूरत। पहलों के वाकयात और अफसानों से कुरान का मुकाबला करना और लोगों को इसी में उलझाए और फंसाए रखना। चुनाचे नज़्र बिन हारिस का वाकया है कि इसने एक बार कुरैश से कहा, कुरैश के लोगो, खुदा की कसम, तुम पर ऐसी इफ्ताद आन पड़ी है कि तुम लोग अब तक इसका कोई तोड़ नहीं निकाल सके। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तुम में जवान थे तो तुम्हारे सबसे ज्यादा पसंदीदा आदमी थे, सबसे ज्यादा सच्चे और सबसे बढ़कर अमानतदार थे। अब जब के इनकी कनपटियों पर सफेदी दिखाई पड़ने को है, यानी अधेड़ हो चले हैं, और वो तुम्हारे पास कुछ बातें लेकर आए हैं, तो तुम कहते हो कि वो जादूगर हैं। नहीं, बाखुदा वो जादूगर नहीं, हमने जादूगर देखे हैं, इनकी झाड़ फूंक और गिरा बंदी भी देखी है, और तुम लोग कहते हो वो काहिन हैं। नहीं, बाखुदा वो काहिन भी नहीं, हमने काहिन भी देखे हैं, इनकी उल्टी सीधी हरकतें भी देखी हैं और इनकी फिक्रा बंदियां भी सुनी हैं। तुम लोग कहते हो वो शायर हैं। نہیں با خدا وہ شاعر بھی نہیں، ہم نے شاعر بھی دیکھے ہیں اور اس کے سارے اصناف بھی جانتے ہیں، تم لوگ کہتے ہو وہ پاگل ہیں، نہیں با خدا وہ پاگل بھی نہیں، ہم نے پاگل پن بھی دیکھا ہے، یہاں نہ اس طرح کی گھٹن ہے، نہ ویسی بہکی بہکی باتیں، اور نہ ان کے جیسی فریب کارانہ گفتگو۔ قریش کے لوگوں سوچو، خدا کی قسم تم پر زبردست افتاد آن پڑی ہے۔ اس کے بعد نظر بن حارث ہیرا گیا، وہاں بادشاہوں کے واقعات اور رستم و اسفندیار کے قصے سیکھے، پھر واپس آیا اور جب رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کسی جگہ بیٹھ کر اللہ کی باتیں کرتے اور اس کی گرفت سے لوگوں کو ڈراتے تو آپ صلی اللہ علیہ وآلہ وسلم کے بعد یہ شخص وہاں پہنچ جاتا اور کہتا، با خدا محمد صلی اللہ علیہ وآلہ وسلم کی باتیں مجھ سے بہتر نہیں۔ اس کے بعد وہ فارس کے بادشاہوں اور رستم اسفندیار کے قصے سناتا تھا، پھر کہتا، آخر کس بنا پر محمد کی بات مجھ سے بہتر ہے؟ ابن عباس کی روایت سے یہ بھی معلوم ہوتا ہے کہ نظر نے چند لونڈیاں خرید رکھی تھی، اور جب وہ کسی آدمی کے متعلق سنتا کہ وہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی طرف مائل ہے تو اس پر اپنی ایک لونڈی مسلط کر دیتا، جو اسے کھلاتی پلاتی اور گانے سناتی، یہاں تک کہ اسلام کی طرف سے اس کا جھکاؤ باقی نہ رہ جاتا۔ اس سلسلے میں یہ ارشاد نازل ہوا، کچھ لوگ ایسے ہیں جو کھیل کی بات خریدتے ہیں تاکہ اللہ کی راہ سے بھٹکا دیں۔ محاذرائی کی چوتھی صورت، سودے بازیاں، جن کے ذریعے مشرکین کی یہ کوشش تھی کہ اسلام اور جاہلیت دونوں بیچ راستے میں ایک دوسرے سے جا ملیں، یعنی کچھ لو اور کچھ دو کے اصول پر اپنی بعض باتیں مشرکین چھوڑ دیں اور بعض باتیں نبی پاک صلی اللہ علیہ وآلہ وسلم چھوڑ دیں۔ قرآن پاک میں اس کے متعلق ارشاد ہے، وہ چاہتے ہیں کہ آپ ڈھیلے پڑ جائیں تو وہ بھی ڈھیلے پڑ جائیں۔ چنانچہ ابن جریر اور طبرانی کی ایک روایت ہے کہ مشرکین نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو یہ تجویز پیش کی کہ ایک سال آپ صلی اللہ علیہ وآلہ وسلم ان کے معبودوں کی پوجا کیا کریں اور ایک سال وہ آپ کے رب کی عبادت کیا کریں گے۔ عبد بن حمید کی ایک روایت اس طرح ہے کہ مشرکین نے کہا، اگر آپ ہمارے معبودوں کو قبول کر لیں تو ہم بھی آپ صلی اللہ علیہ وآلہ وسلم کی خدا کی عبادت کریں گے۔ ابن اسحاق کا بیان ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم خانہ کعبہ کا طواف کر رہے تھے کہ اسود بن مطلب، بن اسد بن عبد العزا، ولید بن مغیرہ، امیہ بن خلف اور آس بن وائل سہمی آپ صلی اللہ علیہ وآلہ وسلم کے سامنے آئے، یہ سب اپنی قوم کے بڑے لوگ تھے۔ بولے، اے محمد صلی اللہ علیہ وآلہ وسلم، آؤ جسے تم پوجتے ہو اسے ہم بھی پوجیں، اور جسے ہم پوجتے ہیں اسے تم بھی پوجو، اس طرح ہم اور تم اس کام میں مشترک ہو جائیں۔ اب اگر تمہارا معبود ہمارے معبود سے بہتر ہے تو ہم اس سے اپنا حصہ حاصل کر چکے ہوں گے، اور اگر ہمارا معبود تمہارے معبود سے بہتر ہوا تو تم اس سے اپنا حصہ حاصل کر چکے ہوگے۔ اس پر اللہ تعالیٰ نے سورہ کافرون نازل فرمائی، جس میں اعلان کیا گیا کہ جسے تم لوگ پوچھتے ہو اسے میں نہیں پوچھ سکتا، اور اس فیصلہ کن جواب کے ذریعے ان کی مضحکہ خیز گفتگو شنید کی جڑ کاٹ دی۔ روایتوں میں اختلاف غالباً اس لیے ہے کہ اس سودے بازی کی کوشش بار بار کی گئی۔ سامعین، یہ تھی ہماری آج کی نشست، انشاءاللہ مزید ورق گردانی ہم اگلی نشست میں جاری رکھیں گے۔ قاسم بھٹی کو دیجیے اجازت، اللہ نگہبان۔
0: آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا۔

0: हमें प्यार है पाकिस्तान से,
1: हमें प्यार है पाकिस्तान से।
2: सूफी सिंह ज़हू, दैट विच इज, दैट विच वॉज, दैट विच विल बी।
3: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
4: چه ستمبر یوم دفاع پاکستان، उन जांबाजों के नाम जिन्होंने अपना आज हमारे कल के लिए कुर्बान कर दिया।

0: Ladies and gentlemen, we are live now.
1: छह सितंबर योम दिफाए पाकिस्तान, उन जांबाजों के नाम जिन्होंने अपना आज हमारे कल के लिए कुर्बान कर दिया।
2: सूफी सिंग्स हु दैट विच इज दैट विच वॉज दैट विच विल बी
3: मुसलमानी के दौनत रमजे दिन रो نساید پیش غیر الله جبین رو اگر گردون به کام او نگردد به کام خود بگرداند زمین رو این رادیو FM 92.6 است بشنوید جهان یوسیپی

0: 6 सितंबर यौम दिफाए पाकिस्तान, उन जांबाजों के नाम जिन्होंने अपना आज हमारे कल के लिए कुर्बान कर दिया।
1: If you want to stay connected to the latest updates of your country, stay connected to University of Central Punjab FM 92.6 UCP ki duniya.
2: Sufi sings who? That which is, that which was, that which will be.
3: Musalmani ke donad ramze din ro. نساید پیش غیر الله جبین رو، اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین رو. این رادیو اف ام 92.6 است. بشنوید جهان یو سی پی.